0: वास्तविक संख्या घरधुरीको अवस्था तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेगोसी बाढ़ीपछि उद्धारमा सुरक्षा निकाय सफल राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
1: रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढ़ीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढ़ीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। उद्धार राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको एकासौं महासभालाई सम्बोधन गर्न चाहँदै हुनुहुन्छ। तर भोटेकोशी त्रिशुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश भ्रमणमा नेपालले विश्वमंचमा पीड़ा र क्षतिको विवरण मात्र सुनाउने कि त्यसको वैज्ञानिक प्रमाण र पुननिर्माणको स्पष्ट खाका पनि प्रस्तुत गर्ने भन्ने प्रश्न उठेको छ। भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी भइरहेका बेला विज्ञहरूले भने घटनाको कारणबारे हतारमा निष्कर्ष ननिकाल्न सचेत गराएका छन्। एरिजोना स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डाक्टर मिलन श्रेष्ठको हालै प्रकाशित डिजिटल डिल्युज शीर्षकको लेखमा फुटेकोशी घटनाको वास्तविकता अर्कै अध्ययन गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने तत्कालै निश्चित निष्कर्ष निकाल्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नु भएको छ। नेपालले विगतदेखि नै जलवायु न्यायको प्रश्न अन्तर्राष्ट्रिय मंचमा उठाउँदै आएको छ तर यसपटक नयाँ तथ्यसहित नयाँ अन्तर्राष्ट्रिय साझेदारीको प्रस्ताव राख्नु जरूरी भएको विज्ञहरू बताउँछन्। प्रधानमन्त्रीले नेपालको पीड़ा विश्व सामु राख्नेछन् तर त्यो पीड़ालाई प्रमाणमा बदल्ने काम वैज्ञानिकको हुनेछ। क्षतिदायी योजनामा बदल्ने काम प्रविधिकको र योजनालाई अन्तर्राष्ट्रिय सहयोगमा बदल्ने काम कूटनीतिक संयन्त्रले गर्नेछन्। भोटेकोशी विपत्तिले नेपाललाई विश्वमंचमा सहानुभूति माग्ने होइन प्रमाणसहितको साझेदारी प्रस्ताव गर्ने एउटा अवसर पनि दिएको छ। प्रधानमन्त्री बालेनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव शीर्षकमा नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: सन् 2009 डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोपले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् 2020 विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइएको थिएन। 15 वर्षे जलवायुका कुरा कागजमा अर्बौं व्यवहारमा अधूरा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
0: बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको 55-30 प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको बताएका छन्। संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको छ। अब यो विधेयक मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ। भुजेलले भने बुधबार प्रधानमन्त्री कार्यालयले उक्त विधेयक सहमतिका लागि लोकसेवा आयोगमा लग्ने कार्यक्रम रहेको छ। आयोगले सहमति दिएपछि सरकारले उक्त विधेयकमा संसदमा लानेछ भने विधेयकमा 55 वर्ष उमेर सीमा पुगेका अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने व्यवस्था राखिएको छ।

0: दार्जिलिङलाई आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्र पृष्ठका खबर भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र धादिङमा अवरूद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ यद्यपि गोसाईकुण्ड र उत्तर गयाका चार चार वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन् दश भदौमा भोटेकोशी बाढ़ीले ठाउँ ठाउँका पुल बगाएपछि जिल्ला जिल्ला गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ बाढ़ीले रसुवादेखि धादिङसम्म 41 मोटरेबल पुल बगाएको थियो बाढ़ीले पुल बगाएपछि रसुवा नुवाकोट बीचको सम्पर्क समेत टुटेको थियो
4: भोटेकोशी बाढ़ीपछि दश भदौदेखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय बुधबारदेखि संचालनमा आउने भएका छन् त्रासदीपूर्ण बाढ़ीको दुई सातापछि विद्यालयहरू खुल्न लागेका हुन् नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय संचालन गर्ने निर्णय गरेको छ
3: नेपाली कंग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ सोमबार पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो
4: रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार तथा समाजसेवी पुरस्कार विभिन्न चारवटा सामाजिक संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ 43 वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय गाँसबास औषधि उपचार धार्मिक गतिविधि र दाह संस्कारसम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिएको हो कोषको साधारण सभाले जनै 1 लाख रूपियाँ नगद राशिको रामबाबु ज्ञानु समाजसेवी पुरस्कार भने 3 सामाजिक संस्था र 3 प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिएका छन् मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रम काठमाण्डुको चन्द्रागिरीमा रहेको होम अपाङ्ग बालबालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल सहारा घरले जनै 1 लाख रूपियाँको पुरस्कार पाउने भएका हुन्
3: नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सोमबार ₹1,38,79,425 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो
4: गत वर्ष भदौ 23 र 24 गति भएको जेएनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत अवस्थामा फर्किसकेका छन् मर्मत सम्भार तथा पुननिर्माणपछि सरकारी कार्यालयले पूर्ववत रूपमा नै सेवा प्रभाव थालेका हुन् भने जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते कैलाली कारागारबाट भागेका 19 भारतीय नागरिक सहित 202 कैदीबन्दी भने अझै फरार छन्
3: जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा 33,54,00,00,000 रूपियाँ भन्दा बढ़ीको क्षति भएको थियो आन्दोलनमा ध्वस्त भएका उद्योग व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण शुरू भए पनि बीमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छनृ

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको राहत पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ आईएफआरसीले 3.35 अर्ब रूपियाँ अर्थात 18 मिलियन स्विस फ्रैंक तत्काल आवश्यक रहेको जनाएको छ
8: अब खेल र खेलाड़ीका खबर नेपालका बाढ़ी पीड़ितलाई सम्मान व्यक्त गर्न युरोपेली च्याम्पियन्स लीगका खेलहरू 1 मिनट रोकिनुका साथै ब्यानर प्रदर्शन गरिनेछ यूईएफले यो साता हुने सबै च्याम्पियन लीगका खेल अघि 1 मिनट मौन धारण र त्यसक्रममा यू आर नट अलोन नेपाल सन्देश अंकित ब्यानर समेत प्रदर्शन गरिने जनाएको छ
7: अब विचार तथा विश्लेषण फर्केर हेर्दा जेएनजी क्रान्ति शीर्षकमा डाक्टर अतिन्द्र दाहालको विचार अन्नपूर्ण दैनिकमा छापिएको छ जेएनजी क्रान्ति पूर्ण थियो उपलब्धिहरू चाहिँ अर्धपथमा नै अड्किएकी जस्तो देखिँदैछ जेएनजी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो सम्झौता थिएन हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधान सहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना पनि बनेनन्
8: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नमस्कार, अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौ। हाम्रो यस च्यानललाई सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। धन्यवाद।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
2: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुसेली द्वारा जनहितमा जारी।
3: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
4: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल, मोबाइल नम्बर 98-527-792, 98-422-59-749, 98-420-23-562, 98-42-25-25-05।

काँडा कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सान संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: स्थानीय परिवेश, स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज, यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईं हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बिरवारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दे बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा त दिनुपर्छ नि।

0: मलाई तिम्रो माया नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ, तर समाज त्यस्तै भयो पिरती। के छेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु गरे जाँदैले, गर्नु गरे जाँदैले।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु को खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।